सच्चे लाल नू जौरी फर्क सकते। कीर्तन दे सोने लाल नू भाई गुरसिख परख दे, तुसी परख रहे हो आप ताई जुड़े बैठे हो, पर मर्दानिया जिथे इस चीज की परख नहीं है उथे नहीं रहना चाहिए। महाराज मसा मसा एक चंगा स्टेशन आया सी ते तुसी उपराम ही हो गए ना मर्दाने इथे नहीं रहे। बाबा फिर तुसी जाना है ता जाओ, मैं तो नहीं जावांगा खुशी भाई। मर्दाने बचन मन महाराज फिर मन लवाने चंगा से हजूर तुर पे मर्दाना पदार्था दे लालच आके गुरु तू गुरु नू जवाब देके इथे रहन लग गए। हजूर तुरे कहन लगा महाराज अनवाकुर जगह है आप अगे है तुसी ले आंदा है उस दिन रह के जिथे कहोगे मैं आ जावांगा। हुण इतनी कृपा तो करो भी दो चार टके तो रोज मिलन आखोश्री भाई। हजूर कहने लगे मरवानी चंगा तो सी साढ़े नाल ही चलता है पर तेरी मर्जी है पदार्था के लाल पीछे रहन लगा है जगह चंगी नहीं है अगे तेरी मर्जी। महाराज तुसी चलो मैं आ जावांगा आखोश्री भाई। चंगा मरदाने टके तो तेन मिल जाएंगे कीर्तन जो करने वाला। हजूर चले गए ये मरदाना शहर च आ गया गुरु के बचन द्वारा चार पांच टके रोज मिल जाते हैं फिर कदे जलेबियां कदे मालपूड़े कदे बदाम कदे घ्यो ही छक लेंदा या खुशी थोड़े समय के अंदर ही मरदाना मोटा था खुराक तो चंगी मिल गई। एक दिन अचानक ही प्यारी सात संगत किसी का मकान डिग पिया मकान के हेठा एक आदमी आके मर गया। जिन्हों का आदमी मरिया थी उन्होंने जाके बादशाह को फरियाद की बादशाह सलामत साडा आदमी मर गया भी किस तरह मरिया है फला सिर के मकान के हेठा आके मरिया वह मकान डिग पे। बादशाह ने कहा फिर जिसका वह मकान है उन्होंने फांसी चाड़ देवा खुशरी वैसे हथकड़ियां लग गई पेश किया। इसने किया भी की गल है मैनू फांसी क्यों चाड़ दो। बादशाह ने कहा इस वास्ते तेरा मकान गिर गया है वो मकान गिर गया हेठा आदमी आते मर गया इस वास्ते। इस तरह चाचा से कहन लगा बादशाह सलामत ये मेरा कसूर थोड़ा ये तो कारीगरां दा कसूर है जिन्होंने मकान कमजोर बनाए लेबर तो मैं पूरी दिती है उन्होंने मेहनत तो पूरी दिती है ये मेरा कसूर नहीं। बादशाह ने कहा ठीक इस वास्ते जिन्होंने मकान बनाया ना कारीगरां ने उन्होंने फांसी चढ़ इसलिए उन्होंने पकड़ लिया। वह कहने लगे बादशाह सलामत साडा कसूर नहीं ये तो मजदूरों का कसूर है जिन्होंने मसाला टाइम नाल नहीं पहुंचाया सीमेंट इटा धारा इस वास्ते मकान कमजोर रह गया डिग पिया बंदा हेठा के मर गया। बादशाह ने कहा चंगा फिर मजदूरों फांसी चढ़ दे। जिसने मजदूरों पेश किया आकड़ियां लगी हैं ये कहने लगे बादशाह सलामत एक साड़ी अरदास कहो भाई कोई फरियाद है तो कर लो। कह लगे साडा कसूर नहीं क्यों भाई मकान डिगया है तुसी मसाला नहीं टाइम नाल पहुंचाया बंदा मर गया। कह लगे साडा कसूर नहीं जिथों असी मसाला चुके सीमेंट वगैरा तगारी च रख के सिर पे आउंदे सां रस्ते विच एक वेसवा मुजरा पे करदी सी गाउण वाली ते असी उत्थे खड़ो जांदे सी इस वास्ते मसाला लेट पहुंचा सी मकान कमजोर रह गया डिग पिया बंदा मर गया साडा कसूर नहीं। बादशाह ने कहा ठीक है भी ये सच्चे है ना फिर वेसवा नू फांसी चढ़ वापस श्री भाई इसलिए उन्हू बुलाया आकड़ियां ला लिया बिचारी ने पेश किया तेरे क्या मेरा की कसूर है सारी मिथ्या दसी। इसने अगे कोई जवाब नहीं सी आखो श्री भाई एदा कोई जवाब नहीं सी पर जिसले फांसी वाला रस्सा एदे गल पाण लगे एदी गर्दन सी जरा पतली ते ओ गण सी जरा खुली आखो श्री भाई ओ एदे गल विच ना आवे। जलादा ने कहा बादशाह सलामत एदे गल च रस्सा नहीं आउंदा। बादशाह कहण लगा जेदे गल च आउंदा उहने फांसी चाड़ो आखो श्री भाई। ए हुकम दी तमीर करन वास्ते जेदे बादशाह दे पुलिस दे बंदे सन ओ तुर पए भी ओ जिहा मोटा ताजा किधरों लभे। प्यारी सात संगत पुलिस के बंदे जा रहे सन ते अगे मरदाना हलवाई की दुकान से बैठा हुआ मिठाई पिया खांदा सी जाके पुलिस वाले ने कहा भी तू कौन है। मरदाने ने कहा रब का बंदा फिर रब के बंदी की रोड़ है सन पकड़ लिया। कहन लगा मरदाना किधर ले चलो कीर्तन कराने आखो श्री अगे तो कोई मिलिया नहीं प्रेमी अज तुहानू किधरों प्यार जाग पिया। कहन लगे आ तेन दस दें
بادشاہ دے سامنے پیش کیتا پیاری سات سنگت. جس لیے مردانے دے گل چ رسا پایا پھانسی والا وہ فٹ ہو گیا. خوش نہیں ہوئے مردانہ رو پیا کہنے لگا مینو کیوں مار دے ہو. بادشاہ نے کیا اس واسطے تینو پھانسی چاڑ دیا تیرے گل چ رسا فٹ آ گیا. خوش نہیں میرا کوئی قصور نہیں. بادشاہ نے کیا انہیں گلوں اتنے کوئی نہیں جانا. جس لیے مردانہ پھانسی چڑھ لگا اس ویلے تیاری ساتھ نے تو مردانے نے میرا دھن گرو نانک چیتے آیا. دکھ ویلے سانو بھی دکھ ویلے رب چیتے آؤں گا. سانو بھی دکھ ویلے رب چیتے آؤں گا. جی گھر ٹھیک ٹھاک ہے تو گرودوارے جان کی لوڑ ہی نہیں. جی پتر بیمار ہو گیا دوائیاں کرتے ہیں. جی ڈاکٹر نے جواب دے دیتا ہے تا گرودوارے آ کے کہنے ہیں بھائی صاحب نے بھائی صاحب کا کرو ارداس آ کچھ نہیں. رات نے اگے کدی نہیں ویکیا گرودوارے کی ٹائم نہیں سی مل گیا. اب مل گیا ٹائم. جی پہلے ہی آؤں رہتا تو لا علاج کیوں ہوتا پتر تیرا. دکھ ملے گا کیوں حضور بانی کہ دکھ تدے جا وسر جائے. اندھیرا کیوں ہو جاتا ہے دیوا بج جاتا ہے. لائٹ آف کر دو اندھیرا ہی اندھیرا جگا دو چان. اسی طرح بھائی جی نہ تو دیوا نہیں جگایا تو دکھا دے ہلیرے تو آ ہی جان گے. اس ویلے آ کے ارداسیں کرانے شلنگ پیٹا کرنے گراہ پرساد نے دیگا بھی کرانے جو کچھ بھائی صاحب کہہ دو نترے بھی کرنے لگ جاتے. تھی حضور کہتے نا دکھ دارو دکھا جراب میں چیتے کر رہے ہیں. پر تلسی جی نے بڑا سندر لکھا دکھ میں سمرن سب کہے. اس جگت کا یہ وہار بن گیا. دکھ میں سمرن سب کرے سکھ میں کرے نہ کوئے. سکھ میں سمرن جو کرے دکھ کا کوئے. دکھ کیوں آ جائے گا. یہ پہلا دیوا جگ رہا ہے ہریرا کیوں آ جائے گا. بابا جی بچن کرتے سن جی دکھان کا کوئی ایسا چمتکار آ بھی گیا ہے تو مالک کی مہر کا صدقہ سولی بھی سول بن گیا. سولی بھی سول بن گیا. تو مردانے میں دکھ ویلے پھر گرو نانک دیو پہ آیا او میرے سدگر سچے پاتشاہ میرے اتنے کرپا کرو مینو چھڑاؤ. ادور مستی بیٹھے سن نیتر کھولے بالیا جی سچے پاتشاہ مردانہ یاد پیا کر رہا ہے. سچے پاتشاہ کتنے ہے. ادور مسکراہ پہ کہنے لگے بالیا گل جو پھانسی کا رسا پیا ہوا آخو شری ہوئے. بھائی بالیا نے کیا مارا مرن دو مردانے آخو شری ہوئے. کدے کہنا روٹی چاہیے کدے کہنا پانی چاہیے ایویں دکھی دینا رہتا. پر دیالو گرو جی مٹھ بولنا جی ہر سجن سامی مورا ہاں سنبھل تھکی جی وہ کدے نہ بولے کوڑا کوڑا بول نہ جانے پورن بھگوان نے اوگن کو رکھتا. یہ پورن گرو کی وڈیائی ہے. حضور کہنے لگے والے مر جانے نو مردانہ بنایا ہے چلو جی رکھیا کر. حضور آئے مردانے کی گل سے جس نے پھانسی کا رستہ کٹیا بادشاہ نے کیتے درشن. یہ کون آ گئے ہیں درشن کر دیا بادشاہ جڑا سی یہ من موہ ہو گیا. تسی کون ہو مردانے نے کیا کون کی پوچھتا ہے آپ نرنکار گرو نانک ہے. جو جو گرو نانک کا نام لیا بادشاہ کے من میں شانتی آ گئی. حضور کہنے لگے ترچی نگاہ تکیا ہو راجن ہو بادشاہ بے دوسیاں نو مارنا پاپ ہے آخر یہ بدلہ دینا پڑے. سچ کا نیا کر تپ کر کے تینوں راج ملیا ہے. راج کرے کے پاپ کرتا ہے یاد رکھ انکائے راتڑیا واٹ جہیلی رام. پاپ کما دیا تیرا کوئی نہ. گرو کا اپدیش سن کے بادشاہ چرنا پہ بہ پیا. حضور نے سیدھے رستے پایا بادشاہ سکھ بن گیا. حضور کہنے لگے سوا سوا جپیا کر سیوار بانی پڑیا کر سچ کا نیا کریا کر. بادشاہ سکھ ہو گیا سارا راج سکھ ہو گیا. خوشی حضور ترن لگے لے مردانے اسی تے چلدے ہوں تو اتے رہو مارا میں تہاڈے نالوں وی اکیا کوئی طریقہ کیا مردانے بس مہاراج پتا لگ نال تر پیا. اج پھر مردانا بھول گیا کوئی طریقہ انسان بھولن ہارا پیارے یاد رکھنا وہ انسان ہی نہیں ہے جڑا بھولتا نہیں. پر بھولتا تو ضرور ہے پر سیاح وہ ہے جڑا بھول من لو. آخو سیاح وہ ہے جڑا بھول من لو. یہ پل من کے گرو کے چرنا کے بہ پوے پھر گرو نہیں بخشے گا ضرور بخشے گا. نانے غریب تہ پیا دوارے ہر میر لیا بڑھیا. یہ بڑھیا نہیں بچہ کتنی غلطیاں کیوں نہ کر لے پر یہ باپو کے چرنا کے بہ پوے. باپو میرے پچھلیاں پلا معاف اکیلے میں غلطی نہیں کرا گا. کوئی ہے ایسا باپو جا معاف نہ کر دینا.
ਸ਼ੁਰੂ ਕਰ ਦਿੰਦਾ। ਪਰ ਬੱਚੇ ਨੂੰ ਵੀ ਚਾਹੀਦਾ ਹੈ ਅੱਗੇ ਵਾਸਤੇ ਗਲਤੀਆਂ ਨੂੰ ਕਰਦੇ।